रुपये हुई इधर मिलेगी लगा तो इधर मिलेगी फखीर अली जी कच्चा दी वक्त के जमुंग दा प्रोग्राम पो दी वक्त के ओनियर कड़वी या चप दी वक्त के जमुंग दा प्रोग्राम लगवल विजांदा सरकार रोजगार ये कवलो उजगार नु वो दखेर उस रागली जमुंग प्रोग्राम तनासवी نو زمونگ دی پدوالاسی سلامون زان مانی کبولو منظور گی او دا بلدونا کاسمیٹکس پاکستان پا داگا فیم لیکی ورطا ستونی مشی او پخیرالے وائیم جی دیر حرکلے ورطو وائیم تاسو که دا ویختو دا غرزیدو سرمخی نو دا ویختو دا غرزیدو دا خاتمی دا پارا راروان زمونگا یو بہترین شیمپو کم تا چی بلدونا Anti-hair fall shampoo.

0: बात नहीं कर रहे हैं। जो कोई कॉलर भी मुझे कॉल करना चाहता है तो आप मुझे कॉल कर सकते हैं जी 03072700666 03072700666। अस्सलाम वालेकुम जी। ओके, आपकी कॉल भी कट होगी जी, आपकी कॉल भी ड्रॉप होगी। खैर, मैसेजेस जल्दी जल्दी प्रोग्राम में शामिल कर देते हैं एंड देन फिर इस बात पे, इस मौजू पे, मोबाइल फोन वाले मौजू पे और आजकल के यंग जनरेशन जितने भी हैं किस बीमारी में मुब्तला है, इस बीमारी के हवाले से भी कुछ थोड़ी सी बात करते हैं जी। सलाम भाई जान सिंह यही ठीक ठाक ये खैर खरीद है प्रोग्राम जबरदस्त रवान दे जी और अमाया बुनेरवाल वालेकाम जी ठुल और दुन कुमाम हुए जी वालेकुम असलम डेर मनाना शुक्रिया जुंदे से ग्रंदेव से सलाम भाई वालेकुम असलम साइलेंट जी दस्तासो अकबल पर्सनल नंबर दे यस जमा पर्सनल नंबर दे जी मनाना शुक्रिया असलाम वालेकुम वालेकुम असलम बेपरवाह सिंह बेपरवाह या खुदा पाक तबीयत में सिंह दे सम डेर मी मिस कॉल रियली मिस यू एंड मिस यू सो मच मी अरीबा फ्रॉम शाह मंसूर मनाना शुक्रिया छे तास प्रोग्राम ताराली और मैसेज मोको मिस उन लोगों को किया जाते हैं मिस को बंदा कुछ गमदन और खलक कही हो चिस्सोक मौजूद नहीं जो कुछ गमदन मौजूद है और मौजूद लोगों को मतलब बंदा जो है ना किस तरह मिस करता है ये भी एक सोचने वाली बात है भाई। कॉलर गुरु मुंह रसूख राजी जी अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम
0: जी, कौन बात कर रही है मोहतरमा? अपना नाम बताइएगा, अपना प्यारा सा नाम बता दीजिएगा। सो खबर क्यों दिखम से ना ये खुदा पाक उस पर जोर बांज कम दिन तो खबर क्यों सो खबर क्यों तसल जमा आवाज दर्जी हेलो। ओके जी सास कॉल में हम कटको मे तस तो हम आवाज गम दे क्लियर न दे दी पत बांधे सही हिसाब किताब दे। अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी ताहिर जमान भैया सिंह तबीयत मो सिंह दे आयजा खान सिंह दा आओ बाबी खदा शो सम खुले दे आयजा प्रशांते आयजा प्रशांते नन खोल कुछ कम दे नो نن خو ووری او دباران پشان چکمن لکه ناسا پر آگلی بی ایس ایم ایس می ٹھول شامل کا بی ماتا چی دا دیر اوگد میسج دی یا خود پاک ادا میسج که زو شامل هم نو سهر بشی ادا میسج بختم نشی اسلام علیکم جی
2: وعلیکم السلام علیکم السلام تاہر دوان پیپ خبری کوئی کنا
0: جی تاہر خبری کم تا سو خبری کوئی دکم زن جی
2: زیدہ گجرات خبری کم مراد فیصل خان
0: نا مراد فیصل خان گجرات مردان نا
2: مردان گجرات دے جانی دے جی آجی بالکل
0: خا خا خا ٹھیک ٹھیک کی تاسو
2: خیر دے الحمدللہ سب دعا گانی تاسو خیر جی
0: خیری دے جی نن زما خیال فرسٹ ٹائم پہلے زل زمونگا آواز ہو رہی تاسو
2: ما زب تاسو مجبور کرم فون ماننے
0: I'm
2: your silent listener
0: خا جی
2: او تاسو موجود آسے دکھ کرے ہوئے چاسو مجبور کرم ما تاسو تاسو فون کو
0: صحیح
2: بمبے خبر خدا چتا سو آواز بالکل کلیئر دے صحیح دے مرے کی اس کے سب ٹینشن نہ نہیں تے بات خلق اسی خبری او گدور دا پردا خبری تھی جنا او جس سیریس کتان چ کم دی کم خبر کول واڑی او تو موضوع بانے
0: جی
2: ناگیل مکور کول بکار
0: ہم داس دا
2: تاسو لک موضوع دے موبائل یوزنگ خبر ہو سنا او خصوصا جا ینگ ایج کر دی دا
0: زما موضوع موبائل پہ حوالے سے نہ جی آئی تھنک سو تاسو کم دین نو لگ فدی سیز باندې پویشه بھی نہیں زما موضوع کم دین نو بل دے بر کے افتاس خیر موبائل باندې کم دین خبر ہو کے
2: خدی خدی نہ خیر تاس مت ہوئے خبر نہ زما دیر زیات خوخ شو دا موضوع
0: لفظون کم دین نو لفظون ختم شی خو دا رویے کم دین نو ہمیشہ ہمیشہ کم دین نو زړه کی بات شی دی آیا سر ریزن دے سو وجہ دا
2: خدی خدی خدی اصل خبردار زمو معاشرہ دا عدم برداشت شکار دا تقریبا دا سیدا یوکس خبر کئی داغی مطلب یو انتانی بلکس کی مطلب بل شان اخلی
0: جی
2: کچری من اغی کس لا کم کس چ خبر کئی یو غل پراپر ٹائم ورک جر دی سی ویل واڑی او دا غد خبری اغا کم نچور زمون دماغ تراشی
0: جی
2: او غت من پ اغا بیس کی بیا خبر کو کم کی چ اغا من تکڑے گا نو ددی بڑی رجات پلیسنر بانی مسر ہوئی پاغ بانی میں مسر ہوئی کم چھ پارٹیسپیشن والی اگی بانی میں مسر ہوئی کم چھ خبری کئی پاغی بانی میں مسر گروپ کی چکم کسان نہ سپاہی بہ مسری

हेलो लिसनर्स, एक मरतब फिर मैं आप लोगों को वेलकम कहता हूँ। ताहिर जमान आप लोगों को वेलकम कहता है जी फ्रीक्वेंसी मॉड्यूलेशन FM 94 रेडियो दिलवर सौबी से। तो थोड़े से इस मौजू को भी टच कर लेते हैं कि मोहब्बत सिर्फ लड़के और लड़की का नाम नहीं है, मोहब्बत एक पाकीज़ा एहसास है। मेरे मोहतरम सामीन, आजकल जब भी मोहब्बत का लफ्ज जबान पर आता है या जबान से गुजरता है तो अक्सर लोगों के जहन में सिर्फ एक ही तस्वर उभरता है कि मोहब्बत सिर्फ लड़के और लड़की के दरमियान होने वाला ताल्लुक है, लेकिन हकीकत इससे कहीं ज्यादा वसी है। खूबसूरत और पाकीज़ा है जी हकीकत, और मोहब्बत को सिर्फ एक महदूद रिश्ते तक महदूद कर देना मोहब्बत के असल मफहूम के साथ इंसाफ नहीं है, ना इंसाफी है। मोहब्बत दरअसल जो है ना अल्लाह ताला की अता करदा एक पाकीज़ा नेमत है। यही मोहब्बत रातों की नींद या एक माँ को जो है रातों की नींद कुर्बान करने पर आमादा करती है। यही मोहब्बत एक बाप को अपनी औलाद के मुस्तकबिल के लिए दिन रात मेहनत करने का हौसला देती है। कान खोल कर सुनिएगा, यही मोहब्बत एक माँ को रातों की नींद कुर्बान करने पर आमादा करती है। यही मोहब्बत एक बाप को अपनी औलाद के मुस्तकबिल के लिए दिन रात मेहनत करने का हौसला देती है। मोहब्बत बहन भाइयों के रिश्ते को मजबूत बनाती है। यही मोहब्बत उस्ताद को अपने शागिर्द के लिए मुखलिस बनाती है, और यही मोहब्बत इंसान को अपने वतन, अपनी जुबान, अपने दीन और अपने रब से जोड़ती है। मेरी यहाँ ये बात याद रखिएगा कि मोहब्बत सिर्फ किसी को हासिल करने का नाम नहीं है, बल्कि किसी की इज्जत करने, उसकी खैरख्वाही करने, उसके लिए दुआ करने, उसकी भलाई चाहने का नाम भी है। अगर मोहब्बत में एहतराम ना हो, एतमाद ना हो, हया ना हो और अल्लाह ताला की रजा शामिल ना हो तो वो सिर्फ जो है ना एक वक्ती जज्बा रह जाता है जी। लेकिन अगर मोहब्बत में इखलास, वफादारी, सब्र और पाकीजगी हो तो वो इबादत का रंग इख्तियार कर लेती है। इस्लाम ने मोहब्बत की नफी नहीं की जी, इस्लाम ने मोहब्बत की नफी नहीं की, बल्कि इसे पाकीज़ा हदूद अता की हैं। सबसे बड़ी मोहब्बत अल्लाह ताला से, फिर रसूल से, फिर रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से, फिर वालदेन से, फिर अहले खाना से और फिर इंसानियत से मोहब्बत सिखाई है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम में से कोई उस वक्त तक कामिल मोमन नहीं हो सकता जब तक वो अपने भाई के लिए भी वही पसंद ना करे जो अपने लिए पसंद करता है। बात समझ आई है? गौर से सुनिएगा, जिन लोगों को ये बात नहीं समझ आई उन लोगों के लिए मैं दोबारा ये बात कहना चाहता हूं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि तुम में से कोई उस वक्त तक कामिल मोमन नहीं हो सकता जब तक वो अपने भाई के लिए भी वही पसंद ना करे जो अपने लिए खुद के लिए पसंद करता है। ये भी मोहब्बत की एक आला सूरत है भाई। मेरे दोस्तों, अगर मोहब्बत सिर्फ जो है ना जाहिरी हुस्न की बुनियाद पर हो तो वक्त के साथ मानत पड़ जाती है, लेकिन अगर मोहब्बत किरदार, इखलाक, दीन, सच्चाई, एहतराम की बुनियाद पर हो तो वक्त इसे और मजबूत करता चल जाता है। दौलत कम या ज्यादा हो जाती है, लेकिन खलूस से की गई मोहब्बत दिलों में हमेशा जिंदा रहती है। आज हमें अपनी नई नस्ल को यह समझाने की जरूरत है कि मोहब्बत का नाम सिर्फ रोमानवी ताल्लुक नहीं है जी। कमोंग मशरान तो खबर होगी ना, ओ वो वो वो वो सम बेहया है दा सिंगा खबर है कि वो जमुंग पर वक्त के कुछ कम ना दा मोहब्बतों को खबर है दा हिसाब किताब दा किसी को ना है दा किसा के तरह कम ना ठूल ना ज्यात जदी दीजे के कम ना दा खबर कॉल वाल दी मशरान ना कम ना गड़ा उड़ा जी भाई। एक ही जाविए से क्यों देखते हैं आप इस चीज को, एक ही मतलब एंगल से क्यों देखते हैं? मतलब एक ही जाविये से अगर आप एक चीज को देखेंगे तो उसके मानी और उसके मफहूम को आप नहीं समझ पाएंगे। मेरी बात समझ आ रही है या नहीं आ रही? आज हमें अपनी नई नस्ल को यह समझाने की जरूरत है कि मोहब्बत का मतलब सिर्फ रोमानवी ताल्लुक नहीं है, बल्कि मोहब्बत का मतलब खिदमत भी है, कुर्बानी भी है, माफी भी है, सब्र भी है, एहतराम भी है और दूसरों के लिए आसानियां पैदा करना भी है।
اگر محبت انسان کو اللہ کے قریب لے جائے، اس کے اخلاق کو بہتر بنا دے، اس کے کردار کو بلند کر دے اور اس کے اندر جو ہے نا انسانیت پیدا کر دے، تو یہی محبت اپنی حقیقی اور پاکیزہ شکل ہے جی. اور آئیے آج سے ہم یہ وعدہ کرتے ہیں، آج سے ہم جو ہے نا یہ عہد کرتے ہیں، محبت کو صرف ایک محدود تصور تک نہیں رکھیں بلکہ اسے اس عظیم احساس کے طور پر سمجھیں گے جس نے خاندانوں کو جوڑا، معاشرے کو سوارا، انسانوں کو ایک دوسرے کا سہارا بنایا اور ہمیں اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کی طرف بلایا. کیونکہ لسنرز، حقیقی محبت وہ نہیں ہوتی جو صرف دل کو خوش کرے، بلکہ حقیقی محبت وہ ہے جو دل کو پاک کرے. ہم تو اپنا سٹریس ختم کرنے کے لیے نا، اپنا مطلب اپنی ٹینشن ختم کرنے کے لیے، بات میری سمجھ آ رہی ہے یا نہیں، اپنا سٹریس ختم کرنے کے لیے، اپنی ٹینشن ختم کرنے کے لیے فون کالز پہ جو ہے نا ینگسٹرز بوائز گرلز کے ساتھ باتیں کر رہی ہوتی ہیں، گرلز بوائز کے ساتھ باتیں کر رہے ہوتے ہیں، لڑکے لڑکیوں کے ساتھ باتیں کر رہے ہوتے ہیں، لڑکیاں لڑکوں کے ساتھ باتیں کر رہی ہوتی ہیں. یہی مطلب جو ہے نا ایک کہانیاں زخو تاثر اے رضیا تمینہ کم وہی جان زخو بتا سفار داسب حکم و زخو بدا دا کار بحکم و زب دا کار بحکم ہو. حقیقت کے صحیح مانو کہ چکم دن و اللہ قسم خرم دیزے کہ اس سوکھ ہم چکم دن سن شکا والے دستر کچھ کم دن مخامخ استر کو بازی دجے صرف جس چکم دن و اخپل زان تسکن دا پارا، اخپل زڑ راحت دا پارا، اخپل وقتی زان خوشحال لو پارچ کم دا لفظونا دا خبر اتر کی زے یو خبر از دی زے کوم پدی پینل بان 94 منٹ تاس دا خبر کول غواڑ ما کہ یو الگ تاس دو وے چیز تا سرچ کم نے ڈے رضیات مینا کم نو اگی تو ہے چے دس دے گا ناشنا چیز زبا الچ کم نے استاد خبر منم چتم مور پلار جگم دے ما کور تراو لے گا ولے کدوے مرس پس جگم دے استاد سو دوے مرس چ اک ٹائم کے جگم دے استاد نمبر بلاک نہ گگنا چ سو اینو زاغا منم دا صرف جگم دے خپل زان خوشالو پارا، خپل زڑ خوشالو پارا دا کسی کی تاریخ ہی مونگ دے جگم دے دل تا سم اللہ میسج نہ راضی کنا دا جنہ کے ہم جگم دے سم کمک لیا انتہائی ڈیر زیادہ بخانا واڑما انتہائی ڈیر زیادہ بخانا دل دش کم دینو سم بلہ میسجون راضی وئی وئی مو ہو چکم دینو تاس تھا دل دش کم دینو سم زے جوڑ کڑے دے او تا سر سما زیات می نہ کو او داس یا او داس یا او داس زیر وقت کچ کم دینو مات خندام راشے چ دا کم مخلوق تے دا کم مخلوق سر چکم دینو مونگ واسطہ راغلے را تے چکم دینو پا عقل پر دے راغلے نور اسم نشتے چدی اکل نہ پردے کا سائڈ تشول کنا نو جون بم چ گمنے زمنگ خپ ترتیب تیری گی خپ مین تیری گی او کا صرف وقتی تسکین دا پارا صرف گم دے نو ٹائم پاسی دا پارا کدا خبر کو نو بیا ٹک تے صحیح دے تاسو خے تاسو خپل زیگ گم دے خبر برابر ہے او تاسو چ گم دے گناہ نشتے جی تاسو لچ گم دے گناہ نہ درتاستا ز قصوروار نہ گانم جناب وقت کم در ما سره ختمې دو دی او یو دی سو میسجو نه دا پروگرام کې شامل هم چې د چاچا میسجز راغلي د کم کم زنه میسجز راغلي دي زه ګورم کم در ډیر زیات پریکټیکل یم ز حقیقت پسند یم ز خوبونو په دنیا کې کم در جن نه تیروم دیا ساته ز الچ کم نے یقین کوم چې سپوره زما د سترګې کم دینو حقیقت پسند یم خبره ختمه شو اوس دا حقیقت پسند هم کم دینو دادا سے دادا ځان ته کم دینو یو موضوع دی پدی سم ډیره خبرې کیږي اوس ما سره کم دینو وخت نشته بیا چرته بج کم دینو ان شاء الله که خیر تاسو سره به خبرې وکړو خدا میسجونه پاتې کیږي میسجونه پروگرام کې شامل وو چې دا چا میسجونه راغلي دي کم کم زنه میسجونه راغلي دي او که پاتې شو نو بیا بج کم دینو سنبل الله لنجه بیږي اینڈ دس دے چی کمیوٹر پاکا یا خدا پاکا
جا محبت تجھے الوداع. آئے ہائے ہائے ہائے ہائے آباد ہے بھائی. ساحر علی بگر کی آواز میں ٹریک ہے جی. اس ٹریک کو یقیناً آپ انجوائے کو آپ بہت زیادہ انجوائے گا آپ کو.